यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा क्षेत्रीबाट। राज्य सरकारले विभिन्न विभागमा नियुक्ति प्राप्त गरेका 439 जना प्रार्थीको आज सरकारले आनुष्ठानिक रूपमा नियुक्ति पत्र प्रदान गर्नुभएको छ। यो उपलक्ष्य श्रीमन्त शंकरदेव कला क्षेत्रको श्री दामोदर अन्तर्जातीय प्रेक्षागृहमा अनुष्ठित नियुक्ति पत्रको प्रदानको कार्यक्रममा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा मुख्य अतिथिको रूपमा अंशग्रहण गर्नुभएको छ। यो कार्यक्रममा समवाय विभागको कार्यालय सहायक पदको 150 जना, सहकारी शाखा प्रबन्धकको पदमा 125 जना प्रार्थीलाई नियुक्ति पत्र प्रदान गरिएको छ। श्रम कल्याण विभागमा ईएसआईसीको योजनाको अधीनमा 12 जना बिमा चिकित्सा विषयलाई नियुक्ति प्रदान गरिएको छ। जनस्वास्थ्य कार्यकारी विभागको अधीनमा 184 जना कनिष्ठ अभियन्ता, जलसम्पद विभागको अधीनमा 52 जना सहकारी अभियन्ता र 16 जना कनिष्ठ अभियन्तालाई नियुक्ति पत्र दिएको छ। उल्लेखयोग्य छ कि राज्य सरकारले 2021 सनदेखि मुठ 1,65,310 जना निबनुवालाई यो विभिन्न पदमा नियुक्ति दिएको छ। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले देशको शक्ति सबल र स्वावलम्बीको गाउँमा निहित भन्दै मन्तव्य गर्नुभएको छ र तामुलपुर जिल्लाको भारत भुटान सीमान्तवर्ती पाटकीजुली गाउँको सीमामुरियामा परिदर्शन गर्दै राज्यपालज्यूले यो कुरा मन्तव्य गर्नुभयो। उहाँले भन्नुभएको छ कि सीमानावर्ती गाउँहरूको सर्वाङ्गीन उन्नयन, अर्थनैतिक स्वावलम्बिता र सामाजिक सम्प्रीतिको केन्द्रको रूपमा विकास गर्न सक्यो भने भारतको लक्ष्य वास्तविक हुनेछ। पाटकीजुली उच्चतर माध्यमिक विद्यालयको अनुष्ठित भाइब्रेन्ट भिजिल कार्यसूचीमा भाग लिँदै राज्यपालज्यूले भन्नुभएको छ कि सिमाना गाउँहरूको उन्नयनको भारतवर्षको उन्नतको राष्ट्रको रूपमा गर्नको निम्ति एउटा सपनसित ओतप्रोत रूपमा जडित छ। उहाँले भन्नुभएको छ कि शक्तिशाली भारत निर्माण र गाउँहरूको स्वावलम्बी हुनको साथसाथै गाउँवासीको दक्ष र आत्मविकास र सक्षम हुन अत्यन्त जरुरी छ। राज्य सरकारले असम कलाकार पेन्सन र विशेष परिवार पेन्सन तथा वार्षिक कलाकारको सम्मानको निम्ति आह्वान गरेको आवेदनको पत्र दाखिलको समयसीमा बढाएको छ। राज्य सरकारले सांस्कृतिक परिक्रमा विभागले आज प्रकाश गरे अनुसार एउटा विज्ञापनमा आवेदनको पत्र दाखिलको समयसीमा 22 अक्टोबरसम्म बढाएको घोषणा गरेको छ। आवेदनकारीहरूले 22 अक्टोबरको राति 12 बजीभित्र www.directorculture.assam.gov.in मा अनलाइन पञ्जीयन गर्न सक्नेछन्। यसको कुनै असुविधाको निम्ति 9401183996 नम्बरमा दिउँसोको 10 बजेदेखि 5 बजेभित्र सोझै जोगाजोग गर्न सक्नेछन् र उल्लेखयोग्य छ कि 10 सेप्टेम्बरमा 2026-27 वर्षको असम कलाकार पेन्सनको निम्ति सरकारले केवटा असमिया र इङ्ग्राजी समाचार कागतमा पनि प्रकाश गरेको थियो। देवी दुर्गालाई आराधनाको निम्ति आज शुक्ला प्रतिपद देखि धर्मीय उत्साह उद्दीपना नवरात्रि पूजा आरम्भ भएको छ। नवरात्रिको समयमा भक्तहरूले देवी दुर्गाको 9 रूपमा पूजा अर्चना गर्दछन्। पहिलो दिन शैलपुत्रीको रूपमा माँ दुर्गालाई आराधना गर्दछन् र यसको पछि नै क्रमानमा ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनीको रूपमा माँ दुर्गालाई पूजा गर्दछन्। साथै षष्ठीको बेलुकी बेलवरण गरेपछि नै सप्तमी कालरात्रि, अष्टमीमा महागौरी र महानवमीमा सिद्धिदात्री रूपमा पूजा गरेपछि नै दशमीलाई देवीलाई विसर्जन दिइनेछ। यसबार देवी घोडामा आगमन गर्नुभएको छ र नौकाले गमन गर्नुहुनेछ। यता हिजो राज्यको विभिन्न ठाउँमा महालयाको उपलक्ष्यमा पितृपुरुषको श्राद्धको पार्वण आदि भएको छ। राज्यको विभिन्न ठाउँमा नदी, जानजुरी र

घाटको पूर्वपुरुषको आत्माशक्तिको निम्ति भक्तहरूले महालयाको पवित्र क्षणमा श्राद्ध दिएका छन्। राज्यको विभिन्न ठाउँमा मृत कलाकारहरूले देवी प्रतिमा र अन्तिम श्वास दिनकोमा व्यस्त भएका छन् र गुवाहाटीको महानगरको परिष्कार परिच्छन्न गर्दै राख्नको निम्ति पूजाको समयमा स्वच्छताको प्रति जनसचेतनता बढाउनको साथसाथै गुवाहाटी पौर निगमले स्वच्छ दुर्गा पूजा प्रतियोगिता आयोजन गर्ने व्यवस्था गरेको छ। आज अन्तर्राष्ट्रिय कन्या शिशु दिवस र मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले कन्या दिवसको उपलक्ष्यमा प्रत्येकजना कन्यालाई शुभेच्छा ज्ञापन गर्नुभएको छ र सामाजिक माध्यममा एउटा पोस्टमा मुख्यमन्त्री डाक्टर शर्माले प्रत्येकजना कन्याको सपना प्रतिभा र सम्भावनालाई सम्मान दिँदै उहाँहरूको निम्ति एउटा सुरक्षित समाज गर्नको निम्ति राज्य सरकारले दृढ सङ्कल्प लिएको छ भन्दै प्रकाश गर्नुभएको छ। निजुत महिना जस्तो अभिलाषी योजनाले सरकारको लक्ष्य सफल गर्नमा गुरुत्वपूर्ण भूमिका ग्रहण गरेको छ भन्दै मन्त्रीज्यूले भन्नुभयो। यता राज्यको विभिन्न ठाउँमा जिल्ला अन्तर्राष्ट्रिय कन्या शिशु दिवससित सङ्गति राख्दै विभिन्न कार्यसूची पनि आयोजन भएको छ। भारत र वेस्ट इन्डिजको बीच 5 दिनको T20 क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा आज इन्दोरको हल्कार स्टेडियममा अनुष्ठित हुन्छ। खेल बेलुकी 7 बजे आरम्भ हुनेछ। वेस्ट इन्डिजले गए शुक्रबार राँचीमा अनुष्ठित दोस्रो खेलमा भारतले 6 विकेटमा परास्त गर्दै श्रृङ्खलाको 1-1 परिणाममा समता स्थापन गरेका छन्। सुन्दन्त समाचार आजलाई पुरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको मबो शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेरो एमएफको 411.5 मिटर, तदनुसार 736 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। समय र स्टुडियो घरिअनुसार 3:21 र 17 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज आइतबार र हजुरहरू समक्ष प्रस्तुत छ उद्घोषकका गीतका कार्यक्रमहरू। आज हामीले उद्घोषकको गीतका कार्यक्रममा केही आधुनिक गीतका कोसेली लिएर आएका छौँ र गीत सुन्ने क्रम अघि प्रस्तुत छ आज महत्त्वपूर्ण पर्व नवरात्रको महत्त्वपूर्ण विषयमा केही विचार प्रस्तुत गर्न गइरहेको छौँ। र नवरात्रि हिन्दू धर्मावलीहरूले श्रद्धा भक्ति र हर्षोल्लासका साथ मनाउने एउटा पवित्र पर्व हो। नवरात्रि शब्दको अर्थ हो रात भन्ने हुन्छ। यस पर्वमा माता दुर्गाको 9 स्वरूपको पूजा आराधना गरिन्छ र माता दुर्गालाई शक्ति, साहस, ममता र दुष्ट शक्तिको विनाश गर्ने देवीको रूपमा पूजा गरिन्छ। नवरात्रिको पहिलो दिनदेखि 9 दिनसम्म भक्तजनहरूले माता दुर्गालाई विभिन्न रूपको पूजा गर्छन्। यस अवधिमा कतिपय भक्तहरूले व्रत बस्छन् र मन्दिरमा गएर पूजा गर्छन् र घरमा दुर्गा सप्तदशी पाठ तथा भजन कीर्तन गर्ने गर्छन्। 10 दिनलाई विजयादशमी अर्थात् दशैंको रूपमा मनाइन्छ। नवरात्रिले हामीलाई सत्यको सधैँ विजय हुन्छ र असत्यको पराजय हुन्छ भन्ने सन्देश दिन्छ। माता दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको धार्मिक मान्यताले अन्याय, अत्याचार, अहंकार, दुष्ट र प्रवृत्तिमाथि सत्य तथा सदाचारको विषयलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दछ। यस पर्वको धार्मिक महत्त्व मात्र छैन, सामाजिक र सांस्कृतिक महत्त्व पनि उत्तिकै छ। नवरात्रिको अवसरमा मानिसहरू एक ठाउँमा भेला भए र पूजा आराधना गर्दछन्। यसले समाजमा आपसी सद्भाव, प्रेम, एकता, भाइचारा भावना बढाउँछ। साथै यस पर्वले नारी शक्तिको सम्मान गर्न र महिलाप्रति आदरभाव राख्न पनि प्रेरणा दिन्छ। आजको आधुनिक समाजमा नवरात्रिको सन्देशलाई व्यवहारमा उतार्नु आवश्यक छ। हामीले आफ्नो मनभित्र रहेको क्रोध, लोभ, ईर्षा, घमण्ड र नकारात्मक विचारहरूलाई

त्यागेर सत्य प्रेम दया र मानवताको मार्गमा अघि बढ्नुपर्छ। देवीको पूजा गर्नुका साथै असहाय गरीब र दुखी व्यक्तिहरूलाई सहयोग गर्नु पनि साँचो धर्म हो। नवरात्रिले हामी सबैको जीवनमा सुख शान्ति समृद्ध र सकारात्मक ऊर्जा प्रदान गरोस्। समाजमा रहेका सबै प्रकारका अन्याय र विभेदको अन्त्य भई प्रेम सद्भाव र मानवताको भावना फैलियोस् भन्ने कामना गर्दछौँ। श्रोताबिन, आज नवरात्रिको बारे यति नै र सम्पूर्ण आकाशवाणीका श्रोताहरूलाई नवरात्रिको धेर सारा शुभकामना हामी आकाशवाणी तर्फबाट टक्राउँछौँ। श्रोताबिन, कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ उद्घोषकका गीतका कार्यक्रम। आउनुहोस् त पहिलो गीत सिकार्नुहोस्, रामकृष्ण ढकालको कण्ठमा यो गीत।